0: आपने रेडियो अमन FM 88.4 पटग्राम चुन लिया। रेडियो अमन जज्बा है भगवती सुनने के लिए मालूमात की एक नई दुनिया बनाने, ये जज्बा है आपकी आवाज बनने, जज्बा है आपको बाखबर रखने का, एक आज़म अपनों को पास लाने का, पिछले को फिर से मिलाने का, एक जज्बा आपको खुश रखने का, आपके चेहरे पर मुस्कुराहटे लाने का। रेडियो 88.4 खुश रहने का जज्बा।
1: मानव में पेट सेंटर जेल मोड़ बटग्राम इनकी बचता तो हर किस्म इलाज कवलेशी तब शुगर ब्लड प्रेशर अरखुनिसा ब्लादर दर्द तभी तो बेवक्त स्किनी दिल वर्दी दिल दूसरी की दिल टेंशन डिप्रेशन स्ट्रेस एंजाइटी द मेदे मसले द गोटो मसले दस्तरगो मसले द होगुनो मसले द पोजी मसले औ आग मरजुना कम की पर डागे थी औ आग मरजुना कम की पट्टी दगा द टोलो मरजुनो इलाज ख आसान तरीके सरा बेहतरीन तरीके सरा पर दरमान होम्योपैथिक सेंटर जैन मोड़ बड़ग्राम के द डॉक्टर निजामुद्दीन लाल साहब औ दगा रंगी बल सीनियर डॉक्टर प्रोफेसर डॉक्टर अजमल खान साहब पर निगरानी के द शहर अटो बजो न मार्जिगर सलोर बजो पूरी की बिल्कुल रात चले यो बेहतरीन इलाज यो कामयाबा इलाज आगा डॉक्टर निजामुद्दीन जलाल से अखला उपीरी द हफ्ते और बने सलोर रज के भी पीर मंगल बर्थ और सुमराज दवशानी व्याबल डॉक्टर सीनियर डॉक्टर डॉक्टर अजमल खान से अगुई अखबलों की डी पर दरमान होम्योपैथिक सेंटर के तहते आखिर ने ग्रे उन्हें कभी जुमा हफ्ता और इतवार नौ पतयात साथ दरमान होम्योपैथिक सेंटर जेल मोड़ बटग्रा और मालूम दबारा पति नंबर हम साबित को विषय 0331-47-48-317 0333-3-3-9 दरमान होम्योपैथिक सेंटर जैन मोड़ बटग्राम।
2: जिले बटाग्राम दखल को बार बार वोखते बांधे जो ही जर्मन होम्योपैथिक सेंटर मैदान मिशन डॉक्टर प्रोफेसर होम्योपैथिक जनाब डॉक्टर अकबर कुरैशी से फैसले चलेगा की बटाग्राम की शिल रोजी ओपीडी करी यानी द हर इंडस्ट्री तारीख न सर शलम तारीख पूर्वा तो क्लिनिक की मौजूदगी जो कचहरे दासू तो मेदी जुमला इमराज ब्लड प्रेशर शुगर तमा अरकुनिसा बवासीर खूनी बाजी नवासीर एंजाइटी टेंशन डिप्रेशन स्ट्रेस द सरमनी मरजुना द नारीनो और जनानो पद मरजुना द गुर्दे काने द स्त्री काने या द नूर यो शमीर मसले सर मखिये नो द हर म्याश्ती उन्दी तारीख न तर शलम तारीख पूरी न्यू जर्मन होम्योपैथिक सेंटर मैदान का जान रसवलिश है पतयात साते न्यू जर्मन होम्योपैथिक मेडिकल सेंटर नवे नागरा दफ्तर सर निजी गट मोड मैदान बटाग्राम जरा बीतीश मेरा 0311-84-33-878।
3: जब बटाग्राम फल को दोबारा खुशखबरी जगचीप बटाग्राम की बात दौके खबर तेज तजुर्बाकार दरिंग के डॉक्टर डॉक्टर हजरत हुसैन के पास फुलवी कवि पीढ़ी बात 21 तारीख का वाखला 30 तारीख पूरी की गई कचर तक मेदी मसाइल एलर्जी सर दर्द मलादर कमजोरिया पटु मसले शुगर ब्लड प्रेशर दमा और कुंडलिता बवासीर एंजाइटी टेंशन डिप्रेशन गुर्दे काने सरासरा जनानव और नारीनव पटी मसले यानोरु योश्मीर मसलों सर मख बतासो न्यू जर्मन होम्योपैथिक मेडिकल क्लिनिक गट मोड मैदान बटाग्राम का तशरीफ लावल है मजीद मालूम का जम द क्लिनिक हेल्पलाइन नंबर न हम हाथ लवल है जम द क्लिनिक हेल्पलाइन नंबर है 0311-84-33-878।
4: رفرب الافضلا لاس منسا
2: نر اور ادس تیر اسیا تم کرا تیر ترسپن پخلے اور اندار کرے
4: قرآن دار ہو ترسپن پخلے کرے او خو
2: خس
4: خدا دور اندار دا پخلی سر کمال دا مایاری مسالو ہم دے
2: دا مسالے کمی کن استعمال ہے خدا سے ترسپن فراق ماں چر پتجون کن رو کرے
4: مسالے نا مایاری مسالے
2: ہمیں کہوں دا مایاری مسالے رو خائے کنا مسلمان دا خودے ولی کمم دا سے ترسپن فراق تردون دے سے
4: دو مایاری مسالو دا پارا صرف یونو پائل خان مسالہ جات بٹ اگرام چرتا جی بتاتا دا بریانائے گلاو کیمی کڑائے پکوڑو کباب سموسو اونور ہر قسم پخلی دا پارا بیرخی او مایاری مسالے دو بازار نہ ڈیر ارزان نرخ ملاوی او بلدا چی ہر چالا دا اوی بخوخا مسالے ہم تیاروی پائل خان مسالہ جات بٹ اگرام پائل خان مسالہ جات بتاتا دا بٹ اگرام دا جوانو تحصیلنو دا ہر کلی پا جنرل سٹور کی ملا دی دو تحصیل بٹ اگرام پا بانیا بانڈیگو زبانڈا میرا بازار گراڑائے قلعہ بہرام خان سول بازار بٹا موڑائے شملائی علاقہ دشان کارکوٹ اور تحصیل علائے پکنائے کرک او بنا بازار کی دیر پا آسانائی سران ملا دی گی ددین علاوہ پچتر پلین بازار اور ضلع تورغر بہر تحصیل کی ہم ملاوی کم خلق چھتا بٹا گرام بازار ترازی نوہوی ددی دو زیون نهم اخستلیشی یو دا الفخر ہوتل لاندی او بل یونائیٹڈ مارکیٹ تا مخامخ فیصل مارکیٹ کی او کپتہ در نغلطی گی دا پائل خان سرا پدی نمبر و رابطہ کوا 0344-950-3273 بل نمبر دے 0305-534-8441
5: پشاور کی دفن مایار اور دا اقبال منڈی اس پشاور کی پابٹ گرام تورغئی شنگلا علئی گزباندہ کاکوٹ کے پوڑو اور غدو جنرل اسٹور کے آسانی سرا ملا دی ہم دغلنگا پشاور کی بحری جنرل اسٹور کے ہم دستیاب دے دا پشاور کی مین ڈسٹریبیوٹر جواد خان سرا ایسے پدی نمبر رابطہ کوبل سے واٹس ایپ نمبر دے 0308-941-5893 موبائل نمبر دے 0321-592-1941 پشاور کی بحر پیالے کی ون خوشبو اور مایا

0: बिल्कुल खैर खैरियत की बस माए यार माए दस कर ले थे माए अनुसानी के हुकुम है दूसरा वो दावा सलाम हुकुम है
1: धीरे से तमन
2: अमीन नाक सड़े जी आगे हो हम फाता रहा था
0: मैं तो जरा कर दी मुझे पहला के वाओ दगा ओ अंकल से वो आगो द्वार से मुलाकात की ताव से दो के टूटे में
1: जी जी सर जकर कलम का कोर था ना नजर मौजूद न हो मुझे
0: हां
2: जे कल कल मोर करम लाशी का ना
0: साथी जी आओ बस भाई दूर कर दवा इंशाल्लाह तआला रे तो साथी जी
1: सही है मेरा मन ना
0: आओ आओ जो खुदा पाक का दे
1: ओके बिल्कुल जी तुम सरो अहमद शाह साहब कम जी अनवर शाह साहब रो यकीन डेर से तुमने को डर से
2: बात को बिल्कुल अनवर शाह साहब जी कम दे डेर खा इंसान दे डेर मीना नाक और डेर खाखू गे इंसान दे अल्लाह पाक दे खुशहाल आबाद लरी इंशाल्लाह कोशिश बगू चाहिए हम चत मुलाकात द फोन दल
1: बिल्कुल जी एनीवे बल मैसेज तरफ तो जुगुर तो बल मैसेज चा कर दे व्याय मुकार शाह फ्रॉम बालामंडा खुसूसी डॉक्टर सिप त सलाम और आरिफ शाह त सलाम
2: वालेकुम
1: मैसेज अगर दी विदा प्रोग्राम लाइव दे प्रोग्राम बिल्कुल जी दिया लाइव दिनन सली रिश्ते मने त दश पगमी म्याश्ती और काल दुजर रश पगिश्तम दे दा महल मसरा टाइम शेवे दे तकरीबन 9:47 प्रोग्राम चकना बिल्कुल इख्तिताम तरफ रवान दे तस उजम खिरा मन ने को उस्ताद से मैसेज का अलावा बल मैसेज मु त चल प्रोग्राम मैसेज दा जोड़ो بالکل ٹھیک ٹھاک یو سسو ڈیر سے بل میسج راغل دی پیا مقار شاہ فرام بالا بنڈا ٹولو اوردن کو اے چکم دیغا دیر لس کال دی او زما ڈپریشن ز دے ڈپریشن مریض ما او شپگ می شپگ میڈیسن چکم دیغا یوز کوما او ٹکے گم خجینا او وی نو س چکم دیغا نو خرما او ڈی زیات خجی شرم چکم دی دی دی ہاں ودی خبر چکم دی ڈاکٹر صاحب وچ خبر ہو کی جی ڈاکٹر صاحب دی وجہ دے ڈپریشن مریض ما
2: تجرمن سے گورا ڈپریشن ٹینشن انزائٹی دا جدا جدا مسئلے دی ٹھیک ہے جی دے دس دا وجہ نے ڈپریس دے
1: جی جی
2: وجہ قتل سے بھئی سما سال روانا دا چا سال سے کمپٹیشن دے سن اور فائنینشل ایشوز دی سن تعلیمی ایشوز دی سم مسئلہ روان آگا کل آگا وجہ پتہ اولے گی ڈاکٹر مرک انشاءاللہ دے و ٹک ٹاک جی مونگ سرا ٹینشن انزائٹی ڈپریشن والا مریضان دنیا دا خودے راضی داسی داسی مریضان پاک راضی چی بالکل کار جندم نشی کولے بس آرہ سرا دکی او کس راکا لیو
1: جی
2: دا سعودی ویزا دے اور سعودی ویزا تقریباً دا 30 لاکھ روپو ویزا ہم دے ٹینشن دا وجہ نہ پریشانے دا وجہ نہ کم دیا ختم کا وہی نہ بچرتا مڑی جو اندی لت لے شما غم لبا فکر ہو یارا بچی میں سکون تختی بچی میں خوب نشی بچوں میں چرتا ایکسیڈنٹ ہو نشی کم دے داس راضی خود ہی کہ ہم بیا رس طور پر قتل کواڑی چہرہ وجہ صدا چرتا بعض خلق ایکسیڈنٹ ہوشی میں صحب ہوشی داگے دا چوز راضی ٹھیک شو
1: جی جی
2: نو انشاءاللہ دا بٹک شدہ صد مولی خبر نہ کٹک شنو سو خواگا مگا
1: خواگا پکار دی اینیوے بل میسج داخل دی وائی چی السلام علیکم تاج بھائی ڈاکٹر صاحب سلام آئی ایم امجد آئی ایم ماجد انفیکٹ آف بلن کوڈ ماجد ڈھیر سے مننه کو خوشاله رتو سے وعلیکم السلام بل میسج راغله دی او ڈاکٹر صاحب نے تپوس کوما خیمه وی دا دسی شیدی کلی دی صبرم